0: کیا پھر؟ اور اس کو کرنے سے ہوا کیا کہ میں بچے کا فائدہ کرنے کی بجائے
1: نقصان کرنے کا
0: نقصان کر رہی ہوں. بٹ اٹ اونلی آل ہیپنڈ, ہمیں پتہ نہیں چل رہا ہے, کیونکہ مجھے لگ رہا ہے کہ میں ہر چیز جو کر رہی ہوں وہ بچے کے اچھے کے لیے کر رہی ہوں. انٹینشن از ویری پیور, اگین انٹینشن از ویری رائٹ, لیکن کیونکہ وہ گلٹ کی انرجی کریٹ کر کے کیا جا رہا ہے اس کا ریزلٹ, تو وہ کیا ہو رہا ہے؟
1: Somewhere we need to check our own emotions, why we are doing.
0: Absolutely. تو اب جیسے آپ کے لیے کچھ کرنے کی بات آئی, سپوز اب مجھے یہ لگے کہ میری خوشی آپ پر ڈیپینڈنٹ نہیں ہے, آئی کین کریٹ مائی اون ہیپینس, مجھے آپ کو خوش کرنا نہیں ہے خوش رہنے کے لیے خود, تو دس ول ناٹ میک می ان ڈفرنٹ, دس ول میک می ویری اسٹرانگ پہلے. اینڈ موسٹ امپورٹینٹ چیز ہے, جب یہاں انرجی اچھی ہوگی, میرے اندر ڈر نہیں, انسیکیورٹی نہیں, تو میرے اندر کیا؟ اسٹیبلٹی. اسٹیبلٹی مینس ہیپینس, لو, پیس. لو کچھ کرنے میں نہیں ہوتا ہے, لو ہوتا ہے فرسٹ آئی فیل لو. اینڈ ایف آئی ایم فیلنگ لو, کیا میں آپ کو اچھی طرح سے کھانا بنا کے نہیں کھلاؤں گا جب آپ آؤ گے؟ یہ تو بہت چھوٹی چیز ہے, یہ کرنا تو بہت ایزی ہے کسی کے لیے بھی. کوئی آ رہا ہے, آپ 10 چیزیں بنا دو کھانے کے لیے, لیکن اندر کون سی کوالٹی کی انرجی کریٹ کی؟ تو جب اندر رائٹ انرجی کریٹ ہوگی, جو آؤٹر ایکشن ہے کیا وہ کبھی بھی غلط ہو سکتا ہے؟ اٹس جسٹ ناٹ پاسبل.
1: تو اٹ مینس جب میں انڈیفرنٹ بھی ہوتی ہوں تو تب بھی اندر کوئی ہرٹ ہے.
0: ہرٹ ہی ہے نا, آف کورس ہرٹ ہے.
1: مطلب یہ کہ اگر مجھے یہ فیل کرنا ہے کہ مجھے ان کے اوپر ڈیپینڈ نہیں ہونا, تو پھر میں کمپلیٹلی یو نو
0: میں انڈیفرنٹ ایکچولی بنتی نہیں. جیسے میں آپ کے اوپر ڈیپینڈنٹ نہیں ہوں, ابھی کیا ہے, میں آپ کے اوپر ڈیپینڈنٹ ہوں, تو یا تو میں آپ کو بہت زیادہ پلیز کرنے کی کوشش کرتی ہوں, پھر اگر آپ تھوڑا سا ہرٹ, آپ میرے سے خوش نہیں ہوئے, تو میں ایک دم سے ریئیکٹ کر کے یا تو وڈرا ہو جاتی ہوں. بوتھ کیسز اٹ از این ایکسٹریم کیس. اگر میں اسٹیبل ہوں کہ میری خوشی میرے ہاتھ میں ہے, مجھے آپ کو خوش کرنا نہیں ہے, مجھے خوش رہنا ہے, اگر میں خوش رہوں گی میری وائبریشن رائٹ ہوگی, میری وائبریشن آپ پر ڈیپینڈنٹ نہیں ہے, میرے مخ سے غلط ورڈ نکل نہیں سکتا. اٹس ناٹ پاسبل, کیونکہ میرے بچن, میرے ورڈس کا, میرے ایکشنز کا جو بیج ہے وہ ہے یہاں. اب صرف کیا ہو رہا ہے کہ اندر آئی ایم ان پین, انسیکیورٹی از پین, تو مجھے بہت ایفرٹ کرنا پڑتا ہے, مجھے اچھا بولنا ہے, مجھے اچھا کرنا.
1: اچھا ایک اور بات, یہاں پہ میں آپ سے انسیکیور نہیں ہوں. اوکے, آئی ریئلائز دیٹ مائی ہیپینس از مائی اون کریشن اینڈ مجھے بھائی نہیں رہا, لیکن میں کہیں اور سے پین لے کر آئی ہوں باہر سے. جیسے ہم کہتے ہیں نا کہ ہمیں یہ دیکھنا چاہیے کہ ان کا موڈ بھی تو آف ہو. سپوز میرا ہی موڈ آف ہے, ٹھیک ہے, اور میں, لیکن مجھے آپ کے ساتھ میرے ریئیکشن میں, مجھے پتا ہے آپ کے ساتھ میرے ریلیشن شپ میں اٹس نتھنگ لائک دیٹ, تو تب بھی تو کئی بار وائبریشنز جو ہیں وہ اس طرح کی جائیں گی جو کہ وچ ول ناٹ بی ویری گڈ ایکچولی. ایون اف
0: ایبسلیوٹلی, لیکن وائبریشنز تو ہمارا, سی وائبریشنز ہمارے یہاں باکس ہے, اٹس لائک اے باکس دیٹ وی کریٹ, اینڈ دیٹس وائی وی سیڈ پوری یاترا میں ہمیں بہت دھیان رکھنا ہے پڑتا ہے سارا دن, کیونکہ ایک اسٹیپ پر جو انرجی کریٹ کی, لیٹس سے صبح مارننگ میں ایک ڈسٹربنس گھر میں ہوئی, وہ جو انرجی آف ڈسٹربنس کریٹ کی وہ صرف گھر تک نہیں رہتی ہے, وہ گھر سے پھر میرے کام پر جاتی ہی ہے, اور پھر ایک بار وہ تھاٹ کا سائیکل ایسا والا شروع ہو جاتا ہے نا, ڈسٹربنس والا, ایسے ہی ہے, کچھ نہیں ہوتا, کوئی میری بات نہیں سنتا, سب یو نو, وہ کوالٹی کی تھاٹ جو کریٹ ہو گئی تو فیلنگ کیسی کریٹ ہوگی؟ اٹ از اوبیسلی آف ڈسٹربنس. تو دس ناؤ ول کیری فارورڈ ود می ٹو ورک. اب آفس میں بھی پھر میرا آج سارا دن تھوڑا سا ویسے والا بیتے گا, پھر وین آئی کم فروم ورک ٹو ہوم آئی ول اگین کیری فارورڈ دیٹ انرجی, پھر اسی طرح ویو. تو یہ تو کیری فارورڈ تو ہر جگہ ہی ہو رہا ہے.
1: پھر میرا ریلیشن شپ آپ کے ساتھ, جب میں گھر آئی, یا جو بھی میرے ہسبینڈ ہے یا وائف ہے, ان کے ساتھ تو میرے ریلیشن شپ میں مجھے پر سے کوئی پرابلم نہیں تھی. ڈیپینڈنٹ, آئی واز ناٹ لکنگ فار ہیپینس اور لائک یو نو, بٹ آئی مائی سیلف واز ڈسٹربڈ وتھ سمبڈی ایلس, سمتھنگ ایلس.
0: پر اسٹیبلٹی کیا ہے وہ ایکسپیرئنس کیا, تو وہ اسٹیبلٹی پرسن اسپیسیفک نہیں ہوتی ہے, سچویشن اسپیسیفک نہیں ہوتی ہے, کیونکہ اسٹیبلٹی ڈیپینڈنٹ نہیں ہے. ایک بار ہم نے اسٹیبل رہنا سیکھ لیا, وہ اسٹیبلٹی مینس کہ ہم ڈیپینڈنٹ نہیں ہیں. جب وہ آپ نے سیکھ لیا, تو وہ پھر آپ چاہے میرے ساتھ ہیں, ادھر ہیں, ادھر ہیں, کسی کے بھی ساتھ ہیں, وہ آپ کی اسٹیبلٹی انٹیکٹ ہے نا, کیونکہ وہ ڈیپینڈنٹ نہیں ہے. لیکن جب ڈیپینڈنٹ تھی, تو اس پر بھی ڈیپینڈنٹ ہے, ادھر بھی ڈیپینڈنٹ ہے, ادھر بھی ڈیپینڈنٹ ہے.
1: اٹ ول بی ود آل اور اٹ ول بی ود نان.
0: ایبسولیٹلی, دیٹ از دا کرکس. ایدھر یو ول بی ہیپی, یو ول بی آلویز ہیپی, اینڈ اف یو آر ڈسٹربڈ, یو آر گوئنگ ٹو بی مور اور لیس ڈسٹربڈ. یس, یہ ہو سکتا ہے کہ आपने मेरे साथ अच्छी तरह से बात की तो मैं थोड़ी देर के लिए, लेकिन वो डिपेंडेंसी है और वो डिपेंडेंसी फिर क्या क्रिएट करेगी, हमेशा वही एफर्ट कि ये मेरे साथ ठीक रहे, वो भी मेरे से नाराज है, वो भी मेरे से नाराज है, कम से कम ये तो मेरे साथ ठीक रहे. इन द प्रोसेस आई विल सेंड यू अ डिफरेंट काइंड ऑफ एनर्जी. तो हम जो एफर्ट हम सोचते हैं कि अगर हम अंदर स्टेबल होंगे तो यू मुझे इनडिफरेंट कर देगा, नहीं. हम समझते कि स्टेबिलिटी मीन्स इनसेंसिटिव, लेकिन स्टेबिलिटी विल मेक मी ऑल द मोर सेंसिटिव, क्योंकि स्टेबिलिटी मीन्स हमारी जो ओरिजिनल नेचर है, हैप्पीनेस, लव और पीस, ये नेचुरल फ्लो करेगी. इसको जबरदस्ती क्रिएट नहीं करना पड़ेगा, इसके लिए कुछ करना नहीं पड़ेगा, ये मेरी नेचुरल होगी जो फ्लो करेगी. एंड ये वो चीज है जो सबसे पहले सामने पहुंचती है. इट्स जस्ट नॉट पॉसिबल कि ये वो सामने नहीं पहुंचेगी. एंड वंडरफुल बात यह होती कि इफ आई रियली क्रिएट लव फॉर यू, इवन इफ आई से समथिंग जो थोड़ा सा हार्श, सपोज मैं कह दूं मुझे नहीं लगता कि जो आज आपने पहना है वो इतना अच्छा नहीं है, बट आई एम वेरी क्लियर कि इंटेंशन क्या है, व्हाट डू आई फील फॉर द ऑपोजिट पर्सन, तो आपको वो बात हर्ट नहीं करेगी क्योंकि वो हर्ट की एनर्जी के साथ गई नहीं है. क्यों नहीं गई है? क्योंकि यहां हर्ट नहीं है. लेकिन हम क्यों हर्ट बहुत जल्दी एक्सपीरियंस करते हैं? क्योंकि जो हमें बोलने वाला है
1: वो दे उस इंटेंशन से रहा,
0: इंटेंशन से शायद नहीं दे रहा होता, लेकिन उसके पास एनर्जी वो वाली है ना. तो अगर मेरे अंदर वो एनर्जी इनसिक्योरिटी की है कि मेरे कुछ बोलने से इनको पता नहीं बुरा ना लगे, या अब वो इनसिक्योरिटी के साथ मैं बहुत ध्यान से भी कोशिश करूँ ना बोलने की आपको कि शायद जो आपने पहना, लेकिन वो फिर भी हर्ट कर जाएगा. क्यों करेगा? क्योंकि एनर्जी इनसिक्योरिटी की, वो पेन की नेगेटिव एनर्जी. सो व्हेन यू आर स्टेबल आपको पुट ऑन नहीं करना पड़ता, आपको इतना केयरफुल नहीं रहना पड़ेगा कैसे बोलू, इनको बुरा तो नहीं लगेगा. कितनी सोच सारा दिन ये चलती है कि जो मैं बोल दूंगी ये बुरा तो नहीं लगेगा. क्यों बुरा लगेगा? बुरा लग नहीं सकता इफ इट हैज गॉन विद द राइट वाइब्रेशन, एंड देन द रेस्ट ऑफ द वर्क इज द ऑपोजिट पर्सन एनीवेज. लेकिन हम नेचुरल रहते हैं, इसको कहते हैं अपनी नेचर. नेचर मतलब वो जो हमारा स्वरूप है शांति का, खुशी का, उसको एक्सपीरियंस करना, और फिर जिस भी रिश्ते में जाएंगे वो वाइब्रेशन ऑटोमेटिकली फ्लो करती है,
1: सहज होते जाएंगे.
0: एंड कर्म तो फिर ऑटोमेटिकली होता जाएगा. अच्छा, बट इट विल गो विद द राइट एनर्जी,
1: यू नो. सो अगेन चेकिंग इज ऑन यू नो कि आप कितने नेचुरल हैं,
0: और वो नेचुरल तब होते जाएंगे जब डिपेंडेंट नहीं है. तो एक एक अपनी डिपेंडेंसी को चेक करें, ये भी एक बहुत सटल चेकिंग है. क्योंकि कई बार हमें खुद नहीं पता होता कि हम कितने लोगों पर और कितनी चीजों पर डिपेंडेंट हैं. आपने पहले कहा था फ्रीडम, जहां डिपेंडेंसी है वहां फ्रीडम
1: नहीं है, बिल्कुल नहीं है. यस,
0: देयर इज, इट कैन नॉट बी टुगेदर. फ्रीडम और डिपेंडेंसी कच्चे नहीं हो सकती. अगर मैं किसी पर डिपेंडेंट हूं तो देन हाउ एम आई फ्री? फ्री मतलब उनके प्रभाव से, उस बात के अफेक्ट से आई शुड बी फ्री.
1: होता यह है कि बहुत सी चीजें बहुत इंटरलिंक्ड होती हैं. आप मेरे बॉस सपोज, ठीक है, आपकी जो हैप्पीनेस है मैं क्यों देख रहा होता हूं? क्योंकि मेरा काम, मेरा पूरा दिन भर आपके साथ रहना है, मेरी बहुत सी चीजें और बाकी जुड़ी हुई होती हैं. आप मेरे हस्बैंड हैं, बहुत सारी चीजें जो हैं मेरी, मेरा अगर नहीं हुआ, अगर ये रिलेशनशिप नहीं ठीक चला, बहुत कुछ और है. तो अगेन दैट इज वाई द इनसिक्योरिटी.
0: दैट्स ट्रू, बट रिलेशनशिप को ठीक चलाने के लिए क्या चाहिए? द राइट एनर्जी. तो ये नहीं है कि हमें करना बंद करना है, कि ऑफिस में जो करना है करना है, लेकिन अगर मेरी राइट एनर्जी होगी तो जो मैं कर रहा हूं वो कैसे, वो अफेक्ट हो जाएगा, वो खराब हो जाएगा क्या? इज इट एवर पॉसिबल कि मैं अंदर खुश हूं, स्टेबल हूं, और जो मैं कर रहा हूं बाहर, चाहे वो ऑफिस में है या वो घर में है, उसकी परफॉर्मेंस डाउन हो जाएगी? इट जस्ट नॉट पॉसिबल.
1: नहीं, बट देन होता क्या है कि सपोज बॉस का या हस्बैंड का भी लेते हैं, आपकी हर बात मानता जाता हूं मैं, अपनी बात कहने का जो फ्रीडम है, जो फ्रीडम की आपने बात की, वो हिम्मत नहीं रख पाता क्योंकि मेरी बहुत सारी चीजें जो हैं वो डिपेंडेंट हो जाती हैं.
0: पर जब वो डिपेंडेंसी खत्म हो जाएगी तब आप बिना रूड हुए या बिना हर्ट हुए भी अपनी बात सामने वाले को कह सकते. आज मेजोरिटी प्रॉब्लम क्या है, अंदर बहुत सारा कुछ भरा हुआ है, कह नहीं पा रहे हैं, और कह नहीं पाने के कारण अंदर ही अंदर रखा कर रहे हैं, खुश नहीं है. क्यों? बोल नहीं पा रहे हैं. तो कम्युनिकेशन is really not there actually. Kyun? Because I don't have the courage to speak the truth. And why do I not have the courage to speak the truth? Because I'm scared कि जैसे ही अगर मैंने कहा तो आपका डिसअप्रूवल तो नहीं मुझे मिलेगा, आप नाराज तो नहीं हो जाएंगे. ये इनसिक्योरिटी मुझे अंदर ही अंदर